0: Pong som ni panhe chang ruka chun na pong cho so ding lam puya chun in chuk tir la ahung upat nung khoma chu ta ka in thok chu pet ngai no ni ti ina mi shila chu la in nursery a in thok si na department cha na sunday school cha tak ka ya pathin thu tak in chuk tu hai chu an hung pui ting nung chen khomin lam pui in dik no an pet tangai no ni tu hin thu tlom te la hin don ka ti chewa chu zo chun la ai reng in sakai ta ei sak zo phat in che dar ding ani o Anno le nang David Sunday school kai kimam
1: O ka kai kim lo man khom ka dong lak
0: Acha lo ma ni tin school kai ai ngai poi mo ang bokin Sunday school he ai ngai poi mo ding ani Anno le in department na min ni tola
1: K junior ka ni
2: K kom junior ka ni
3: pe chu primary ka ni
0: nang la san suk Sunday school la chun ing thu min in chuk laka
3: Bible a pathin mi ai chan ching ka ni chuk lak
0: ओ अच्छा तलु नाउ पंग हुन लाया पथिन थुइन छु कि पुइ सिंग नुंग चन खमिन लमिन दिका मे छुइ तु ले सराउ सिंग ना मे छुइ लु तु लम पुय नि लाइन संडे स्कूल काई हि अपोइ मो एम एम ने अन नो ले नंग इमानुएल संडे स्कूल काई दिङ इन नु ले पा हाइ थिर खेर खेर ngai na kam
2: kangai lo
0: ifel khopel chung ding chu ani shimane an le tu hin la sakai ta chu zawa in che dar ding ani